के बल वैसे सलाम अलैकुम सरंगे तबीयत दि सरंगे दैट्स मी सबाहत फ्रॉम करे के मुझे इतो अल्लाह दी खैर के खड़े रे मनन सबाहत तो खुश आला उसे कहा से को टाइम हर सर खत्म शो मत रुक वे जत तो का प्रोग्राम छ दिमो ना दे داس خبر شي تاسو بعد لګیدلی وی کنه سی هغه به تاسو نه غوړو معذرت بخښنه سی کې چانه سی دې تاسو ټول اورې دین کنه کنه سی دې کرک اورې دین کنه سی دې بنی نه سی لکه مرته ولې نه سی

0: 8:10 o'clock. Hourly time check is brought to you by Radio Aman. Jwan Rang Aman. Welcome to Radio Aman 88.4. You are listening to Radio Aman Network.
1: We got more hits for you, so stay tuned.
0: 88.4 FM.
2: जिंदगी में सुकून सेह से जुड़ा होता है और जब इलाज कुदरती हो तो यकीन खुद बहुत बढ़ जाता है। इश्मा हर्बल ऑयल, कुदरत का इलाज, सुकून का एहसास और शफा का भरोसा। इश्मा हर्बल ऑयल कुदरती जड़ी बूटियों से तैयार करदा एक ऐसा ऑयल जो बेशुमार बीमारियों में मुफीद है, जैसा कि मैदे की तेजबियत, जलन, बदहजमी, बोक की कमी, कब्ज, दिल और गुर्दों की तकलीफ, जोड़ों और पट्टों के दर्द, सर दर्द, मुंह के चाले, ये सब तकलीफ अब खत्म, क्योंकि हल है सिर्फ और सिर्फ इश्मा हर्बल ऑयल। कुदरती जड़ी बूटियों से तैयार करदा ये शिफा बहश ऑयल जिस्म के अंदर और बाहर दोनों के लिए मुफीद। इश्मा हर्बल ऑयल, कुदरत का मुकम्मल इलाज, हर दर्द का आसान हल।
3: बीमारी हक दे अवेला जी सुनत अमल ले
4: ओस कचेरे तासु तदासे अमराज भी चितासु वरना ढेर परेशान आयो और ढेर गर्जिदली कड़ीदली ढेर गर्जिदली कड़ीदली यो
3: नो बिल्कुल मायूस के गई माँ अल शिफा दवा खाना शवाल मार्केट टांग सिटी ता तशरीफ रावड़े او د حکیم مولانا نور الهدى صاحب نا پل علاج ترلاسه کولې شي
4: او د نورو معلوماتو د پاره په دغه نمبر کال کولې شي
3: 0319 55 23 404.
5: ریڈیو امن 88.4 ٹانگ ریڈیو امن जीत की लगन।
6: د ضلع ټانګ د حلقو دپاره د خوشحالۍ زیرې اوس تاسو ته د معیاري علاج دپاره چرته هم د تلو ضرورت نشته۔ اوس تاسو په خپل هر ټانګ کې د هر قسمه بیماری علاج په اسانه کیدلی شي، مثلا پټو دردونه، جوړونو دردونه، بواسیر، خونی، بدی، نواسیر، ګردی کاڼې، تریحي کاڼې، جوړونو دردونه، پټو دردونه، د دې نه علاوه د زنانه او مردانه هر قسمه پټو مرضونو علاج هم په اسانه کیدلی شي۔ نو پتا یاد ساتئ، صحت هم یو میډیکل اسپتال، نور مارکیٹ، پرانا ڈکھانہ گلی، تنگ بازار، ٹانگ۔ موبائل نمبر 0331-66-32-231۔ شکریہ۔
7: چاہتوں کے رنگ، امن کے سنگ، امن ریڈیو 88.4 نیٹورک۔
6: نو ٹینشن ہربل آئل، آئے کہ چرستا سو وختان غرزیشی یا ڈیر جا سپینیشی، مائی دے مسئلہ مدا یا پزڑو ترہے ترہے اوبر اوڑی، مائی دامو گیس گئی، بواسیر، خونی، بدی، ذہنی کمزوری، جسمانی کمزوری، وزن کمول غواڑے، دا زنانہ اپ مخ وشتان دی، دا ہر قسمہ مسئلو دا پارا زان لا انتخابو کے نو ٹینشن ہربل آئل، دا جڑونو دردونو، دا پٹو دردونو دا پارا ڈیر زیاد مفید۔ نو سمخپل نزدے میڈیکل سٹور او جن سٹور نا ترلا سکو لے شے۔ نو ٹینشن ہربل آئل، نمائی یاد ساتے۔
8: دا آواز دی دو مینے، دا آواز دی دو خوشحالے، او دا آواز دی دو امن، ریڈیو امن، جوان رنگ امن۔
9: کو ښکلا ته خنن پر اختیاخ کولې ښکاری
10: اسماء کولې به ولی نخکارم چې کله نمې صفات پیټی کریم استعمال اول شروع کړی دي زما د مخنه د دانی د غنا تر سیری او د مخ توروالی بالکل ختم شوی دي
9: وی الله دومره زر سنگه
10: اسماء صفات پیټی کریم یو هربل او مایری پروډکټ دی چې 5 دن استعمال اول سره زما د مخنه ټولې مسلې ختم شوي
9: واه بیا هو زهم غاڼم چې زما مخ ستا په شان ښایسته شي کلا اوس دا راته ووایا چې صفات بیوټي کریم به موږ ته چیرته ملوېږي
10: صفات بیوټي کریم به ستاسو ته هر کاسمیټکس ان جنرل سٹور کې په اسانۍ سره ملوېږي